छोटा मौसम जानेडु पुट्टा कोसम रोजुको कोत्त वेशम पिडिकेडु मुद्दा कोसम कूटको छोटा मौसम।